0: वज़ीर आज़म नरेंद्र मोदी सेशेल्स के 50वें योम आज़ादी की तकरीबात में मेहमान एजाजी के तौर पर शिरकत के लिए वहां पहुंच गए हैं। भारत ने सेशेल्स की तरक्की और सिक्योरिटी के लिए उसे तेज रफ्तार गश्ती जहाज, एम्बुलेंसेस, दीगर कामों में इस्तेमाल होने वाली गाड़ियां और लेजर रेडियल कश्तियां तोहफे में दी हैं। वज़ीर आज़म नरेंद्र मोदी कल आकाशवाणी पर मन की बात प्रोग्राम में अपने ख्यालात का इजहार करेंगे। श्री राम जन्मभूमि मंदिर ट्रस्ट के जनरल सेक्रेटरी चंपत राय और ट्रस्टी अनिल मिश्रा ने अतियात में खुर्द-बुर्द से मुतालिक मामले के बाद अखलाकी बुनियाद पर इस्तीफे दे दिए हैं। अमरीका और ईरान के दरमियान दोनों तरफ से हमलों और जवाबी हमलों के बाद जंगबंदी दबाव का शिकार है। और यूएस ओपन बैडमिंटन में भारत की देविका सिहाग, किदाम्बी श्रीकांत और रौनक चौहान सेमीफाइनल मुकाबलों में पहुंच गए हैं। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी सेशेल्स के 3 रोजा दौरे पर आज दोपहर विक्टोरिया पहुंचे हैं। हवाई अड्डे पर सेशेल्स के सदर डॉक्टर पैट्रिक हर्मिनी ने उनका पुरजोश खैर मकदम किया। सोशल मीडिया की एक पोस्ट पर जना मोदी ने हवाई अड्डे पर सेशेल्स के सदर की जानिब से गर्मजोशी से खैर मकदम किए जाने की सताइश की। वजीर आजम ने कहा कि सेशेल्स बहरे हिंद में एक अहम बहरी शराकत दार और एक करीबी दोस्त है। जना मोदी ने कहा कि वो एक सूदमंद दौरे के मुंतजर है जिसका मकसद भारत सेशेल्स देरीना ताल्लुकात को मजीद मुस्तहकम करना और दोनों मुल्कों के अवाम के मफाद में इश्तराक में इजाफा करना है। मजीद तफसील हमारे नामा निगार से।
1: वजीर आजम नरेंद्र मोदी बोटानिकल गार्डन भी गए और वहां पौधा लगाने की तकरीब में शामिल हुए। तकरीब के दौरान जनाब मोदी ने सेशल्स के सदर की मौजूदगी में कोकोडी मेयर का पौधा लगाया। वजारत खारजा के मुताबिक पौधा लगाने की यह तकरीब एक पेड़ मां के नाम पहल का एक हिस्सा थी और इससे पायदारी और माहौलियात की खातिर भारत सेशल्स के दरमियान मुश्तरक अज़्म की अक्कासी होती है। वो बोटानिकल गार्डन में जॉइंट टॉर्टोइज एनक्लोजर भी गए। इसके बाद वजीर आजम नरेंद्र मोदी ने वहां आबाद भारतीय बिरादरी से भी बातचीत की। उन्होंने कहा कि भारतीय बिरादरी ने दोनों मुल्कों के दरमियान हमेशा एक मुतहरिक पुल का काम किया है, इससे अवाम के दरमियान राब्ते मुस्तहकम हुए हैं। खैर सगाली के खसूसी कदम के तहत वजीर आजम मोदी ने सेशल्स के सदर को भारत में तैयार करदा गश्त के लिए तेज रफ्तार बहरी जहाज सुपुर्द किया। उन्होंने उन्हें 6 एम्बुलेंस, 10 यूटिलिटी गाड़ियां और 5 लेजर रेडियल कश्तियां भी सौंपी जो सेशल्स की तरक्की और सिक्योरिटी को मजीद मुस्तहकम बनाएंगी। वजीर आजम मोदी सेशल्स के तारीखी यौम आजादी की तकरीबात में मेहमान एजाजी होंगे। वो सेशल्स की कौमी दिन की तकरीबात में शिरकत करने वाले पहले भारतीय वजीर आजम हैं। दिल्ली से अक्षत की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: भारतीय बहरिया का अंदरून मुल्क तैयार करदा निगरानी से मुतालिक बहरी जहाज INS इक्षक जनूबी मगरबी बहरे हिंद खित्ते में इसकी तैनाती के हिस्से के तौर पर सेशेल्स में विक्टोरिया बंदरगाह पहुंच गया है। वजारत दिफा ने कहा है कि सेशेल्स के 50वें कौमी दिन के मौके पर यह बहरी जहाज वहां पहुंचा है। इसने मजीद कहा है कि इससे भारत और सेशेल्स के दरमियान बढ़ती बहरी शराकतदारी और देरीना दोस्ती का इजहार होता है। इस दौरान INS इक्षक कौमी दिन की तकरीबात में शिरकत करेगा और सेशेल्स की दिफाई अफवाज के साथ सिलसिलेवार पेशावराना राब्ते कायम करेगा जिनका मकसद बहरी इश्तराक और एक दूसरे के तरीकेकार से वाकफियत में इजाफा करना है। वजीर आजम नरेंद्र मोदी कल दिन में 11 बजे आकाशवाणी पर मन की बात प्रोग्राम में मुल्क और बैरून मुल्क लोगों से अपने ख्यालात का इजहार करेंगे। ये महाना रेडियो प्रोग्राम का 135वां नशरिया होगा। ये प्रोग्राम आकाशवाणी और दूरदर्शन के तमाम नेटवर्क्स, AIR न्यूज की वेबसाइट और न्यूज ऑन AIR मोबाइल ऐप पर भी नशर होगा। इसे AIR न्यूज, DD न्यूज, वजीर आजम के दफ्तर और इत्तलात नशरियात की वजारत के यूट्यूब चैनलों पर बराह रास्त सुना जा सकेगा। हिंदी नशरे के फौरन बाद आकाशवाणी से इस प्रोग्राम को इलाकाई जबानों में नशर किया जाएगा। मरकजी वजीर दाखिला अमित शाह ने आज गांधीनगर में नायब वजीर आला हर्ष सिंघवी की मौजूदगी में जिला तरक्याती तालमेल और निगरानी कमेटी की सदारत की। वजीर मौसूफ ने मरकज की कई अहम स्कीमों पर अमल आवरी का जायजा लिया। किसानों को माली एतबार से बाख्तियार बनाने की गरज से जनाब शाह ने एक तेज रफ्तार सर्वे कराए जाने की बात कही ताकि इस बात को यकीनी बनाया जा सके कि जमीन रखने वाले हर किसान को कम अज कम 2 मवेशी मुहैया कराए जाएं। نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ دنیا بھر میں کسی بھی معیشت کی مضبوطی بہت چھوٹے چھوٹے اور متوسط کاروباری اداروں کے اس کے شعبے کے اشتراک پر مبنی ہوتی ہے۔ آج نئی دلی میں ایم ایس ایم ای کے دن 2026 ادیمی بھارت کی ایک تقریب سے خطاب کرتے ہوئے انہوں نے کہا کہ بھارت میں ایم ایس ایم ای کا شعبہ پہلے سلسلے کے آنٹرپرینیورز کے حوصلے اور کاروباری جذبے کی عکاسی کرتا ہے۔ نائب صدر نے کہا کہ یہ شعبہ مسلسل اعلی معیارات کو برقرار رکھتے ہوئے ملک کی کل برآمدات میں تقریباً 50% کا تعاون کر رہا ہے۔ جناب رادھا کرشنن نے مزید کہا کہ ایم ایس ایم ای کا شعبہ 2047 تک وکست بھارت کی جانب ملک کے سفر میں ایک مضبوط ستون کی حیثیت رکھتا ہے۔
2: It is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: اجتماع سے خطاب کرتے ہوئے ایم ایس ایم ای کے مرکزی وزیر جیتن رام مانجھی نے کہا کہ مرکزی بجٹ سے ایم ایس ایم ای کے شعبے کے لیے حکومت کی ترجیح اور عزم کا اظہار ہوتا ہے۔ وزیر موصوف نے کہا کہ حکومت ایک ایسے ایکو نظام کی تشکیل کے لیے عہد بند ہے جہاں ہر کاروباری کو اختراع، ترقی اور ملک کی تعمیر میں تعاون کرنے کے برابر کے مواقع میسر ہوں۔
3: آپ نے دیکھا ہوگا جو 2024-25 کا بجٹ تھا اور 25-26 کا بجٹ تھا، ایم ایس ایم ای کے بارے میں جتنی چنتائیں کی گئی ہے اس بجٹ میں، اس کے پہلے ہمارے سینٹرل بجٹ میں چنتائیں نہیں ہوئی تھی۔ یہ درساتا ہے کہ پردھان منتری جی ایم ایس ایم ای کو آگے لے جانا چاہتے ہیں۔
0: وزرائے اعظم کے میوزیم اور لائبریری پی ایم ایم ایل میں آج آنجہانی وزیر اعظم پی وی نرسمہا راؤ کے 105ویں یوم پیدائش کے موقع پر ان کی حیات اور وراثت کے تئیں وقف ایک نمائش کا انعقاد کیا گیا۔ اس نمائش کا افتتاح پی ایم ایم ایل کی ایگزیکٹو کونسل کے صدر نشین نرپیندر مشرا نے کیا اور پردھان منتری سنگرہالے میں لگی اس نمائش کو دیکھنے والوں کے لیے کھول دیا۔ اس نمائش میں ایسی نایاب تصاویر، سرکاری دستاویزات، تقاریر، خط و مراسلے اور آرکائیو سے متعلق ساز و سامان رکھا گیا ہے جس سے عوامی زندگی میں نرسمہا راؤ کے قابل قدر سفر کا علم ہوتا ہے۔ وزارت دفاع نے آج کہا ہے کہ سوشل میڈیا پلیٹ فارمز پر کچھ ایسی پوسٹس گردش کر رہی ہیں جن کی روح سے وزیر دفاع راجناتھ سنگھ کے پچھلے برس 28 جولائی کو پارلیمنٹ کے ایوان میں دیے گئے خطاب کی غلط ترجمانی کی جا رہی ہے۔ وزارت نے کہا ہے کہ ان پوسٹس میں ان کی تقریر کے کچھ حصوں کو الگ کر کے اس طرح دکھایا جا رہا ہے جس سے یہ جھوٹا گمان گزرتا ہے کہ جناب سنگھ نے دعویٰ کیا ہے کہ آپریشن سندور کے دوران کسی بھارتی فوجی کی جان تلف نہیں ہوئی ہے۔ وزیر دفاع کے بیان کے تناظر کی وضاحت پیش کرتے ہوئے وزارت نے کہا ہے کہ جناب سنگھ کے خطاب کے وقت میڈیا کے کچھ حصوں اور سوشل میڈیا پر ایک مخصوص مستقل اور پر اثر بیانیہ ابھرا جس میں دعویٰ کیا گیا ہے کہ آپریشن سندور کے دوران بھارتی پائلٹس کی جانیں تلف ہوئی ہیں۔ وزارت نے کہا ہے کہ یہ بیان قطعی غلط تھا، اس کے باوجود اسے بہت شدت کے ساتھ طول دیا جا رہا تھا جس میں واضح طور پر آپریشن کی کامیابی کو کم کرنے اور عوامی جذبات کو مجروح کرنے کی نیت کار فرما تھی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ شری رام جنم بھومی تیرتھ کشیتر ٹرسٹ نے باقاعدہ اس بات کا اعتراف کیا ہے کہ جنرل سیکرٹری چمپت رائے اور ٹرسٹی انیل مشرا نے اپنے اپنے استعفے دے دیے ہیں۔ اس سلسلے میں شری رام جنم بھومی تیرتھ کشیتر کے خزانچی نے آج ایک بیان جاری کیا ہے۔ بیان میں کہا گیا ہے کہ اگلی میٹنگ میں ان استعفوں پر غور و خوض کیا جائے گا۔ اس میں اس بات کی بھی یقین دہانی کرائی گئی ہے کہ عقیدت مندوں کی جانب سے دان میں دی گئی چاندی کی اینٹیں اور زیورات وغیرہ کا حساب کتاب لیا جائے گا۔ ٹرسٹ نے اپنے خط میں کہا ہے کہ ایودھیا رام مندر میں پیش آئے حالیہ واقعات سے اسے انتہائی افسوس اور صدمہ پہنچا ہے۔ اس میں اس بات کی تصدیق کی گئی ہے کہ ایس آئی ٹی کی عبوری رپورٹ کے مطابق عطیات سے متعلق معاملے میں ایک ایف آئی آر بھی درج کی گئی ہے جس کے تحت قانونی کارروائی جاری ہے۔ مہاراشٹر کی ٹیچر ایلیجیبلٹی ٹیسٹ ٹی ای ٹی سے متعلق پیپر لیک ہونے کے ایک بڑے واقعے کا راز بھیونڈی میں فاش ہوا ہے۔ امتحان کے انعقاد سے ایک دن قبل اس بات کا علم